0: ये बहुत ही एक बड़ी घटना है, क्योंकि जैक को ऐसा लगा है कि पाकिस्तानी हुक्मरान ने उनको धोखा दिया। उन्होंने ये बयानबाजी किया कि जैक के साथ बात हो गई है, बात चल रही है और आगे प्रोटेस्ट खत्म होने हो रहा है। जैक ने ये बयान दिया, सरकार के साथ, पाकिस्तान के साथ हमारी कोई ऐसी बात नहीं हुई है।
1: और अब आज के समाचार पत्रों की सुर्खियों के साथ हैं जया भारती।
2: धन्यवाद प्रियंका। संसद से जंतर मंतर तक गतिरोध तोड़ने को बड़े कदम, नीट पेपर लीक मामले पर प्रदर्शन से जुड़ी खबरें आज भी दैनिक जागरण सहित सभी समाचार पत्रों के मुख पृष्ठ पर हैं। हिंदुस्तान ने लिखा है, सरकार के हाथ बढ़े पर विपक्षी अड़े, केंद्र सरकार नीट मुद्दे पर चर्चा के लिए तैयार, कॉकरोच जनता पार्टी को बातचीत का प्रस्ताव दिया। दैनिक भास्कर ने सोनम वांगचुक के इस बयान को प्रकाशित किया है, युवाओं पर कार्रवाई न हो तो अनशन खत्म कर सकता हूं। अमर उजाला ने बताया है, जंतर मंतर पर फिर पथराव, 2 एसीपी समेत 6 पुलिसकर्मी घायल। दैनिक जागरण ने चर्चा की प्रतीक्षा में संसद शीर्षक से संपादकीय में लिखा है कि विपक्ष को परीक्षाओं की शुचिता सुनिश्चित करने वाले ठोस तंत्र के निर्माण में सरकार को जवाबदेह बनाने का साथ उसका सहयोग भी करना चाहिए। यह तब संभव होगा जब इस पर संसद में गंभीरता से चर्चा होगी। राजस्थान पत्रिका की खबर है, पूर्व अग्निवीरों को केंद्रीय सशस्त्र पुलिस बल और असम राइफल्स में कांस्टेबल तथा राइफल मैन पदों पर 50% आरक्षण मिलेगा। उम्र तो बढ़ी पर बीमारियों के साए में बीत रहे जीवन के साल, दैनिक जागरण ने एक अध्ययन के हवाले से बताया है कि वर्ष 2023 में दुनिया भर में लोग अपनी पूरी जिंदगी का औसतन 14.5% हिस्सा अस्वस्थता में बिता रहे हैं।
1: और अंत में मुख्य समाचार एक बार फिर। प्रधानमंत्री नरेंद्र मोदी ने कहा, नागरिकों का कल्याण सभी सुधारों के केंद्र में होना चाहिए और शासन की नीतियां जनता की जरूरतों के अनुरूप तैयार की जानी चाहिए। केंद्रीय मंत्री जेपी नड्डा ने कहा, सरकार संसद में नीट पेपर लीक मुद्दे पर चर्चा के लिए तैयार। भारत 2033 तक 5 छोटे परमाणु बिजली रिएक्टर चालू करेगा। केंद्र सरकार ने तमिलनाडु में 1,000 करोड़ रुपए से अधिक के 2 इलेक्ट्रॉनिक विनिर्माण क्लस्टर को मंजूरी दी। राष्ट्रपति द्रौपदी मुर्मू आज से रोमानिया की 2 दिन की यात्रा पर और 23वें राष्ट्रमंडल खेलों का शुभारंभ आज से स्कॉटलैंड के ग्लासगो में। इसके साथ ही समाचार प्रभात का यंग समाप्त हुआ। नमस्कार।
3: आकाशवाणी प्रेजेंट्स मॉर्निंग न्यूज। Good morning, I'm Sarabjit Kaur. The headlines. Prime Minister Narendra Modi says citizen welfare must remain at heart of reforms and governance initiatives should be designed around people's needs. Union Minister JP Nadda says government ready to discuss neat paper leak issue in parliament and formulate effective policy to ensure permanent solution to the issue. India to make 5 small nuclear power reactors operational by 2033. Centre approves 2 electronics manufacturing clusters worth 1,012 crore rupees in Tamil Nadu. President Draupadi Murmu to be on a 2-day visit to Romania beginning today and 23rd Commonwealth Games to begin in Glasgow, Scotland today. And now the news in detail. Prime Minister Narendra Modi has said that welfare of citizens must remain at the heart of all reforms and governance initiatives should be designed around people's needs. He said reforms should not only improve the functioning of the government but also accelerate India's journey towards becoming a developed nation. We have a report.
4: Prime Minister Modi made these remarks while chairing a high-level meeting with secretaries to review the progress of rural development, agriculture, social welfare and allied sectors in advancing the vision of Viksit Bharat. The meeting held at the Prime Minister's residence focused on strengthening governance, improving inter-ministerial coordination and accelerating the implementation of reforms aimed at enhancing citizens' welfare. Highlighting the rapidly evolving governance landscape, Mr. Modi stressed the need to modernize governance processes in line with changing times. times. Calling for greater convergence among ministries, he said the vision of Viksit Bharat should become a Jan Andolan, with the country's youth forming the foundation of this national mission. Addressing the issue of drug abuse among young people, Prime Minister stressed the need for an institutional mechanism that promotes coordination across departments and integrates youth-centric initiatives to tackle the challenge more effectively. On sports, Mr. Modi advocated an integrated development strategy to position India as a global sporting destination. Prime Minister also highlighted the transformative potential of the PM Kusum scheme in strengthening the agriculture sector through wider adoption by farmers. He further emphasized the need for a global mapping of skill requirements to align India's workforce with emerging international opportunities and future employment demands. With Bhanu and Suparna, Chirag Jha, Akashwani News, Delhi.
3: Senior BJP leader and Union Minister JP Nadda has said that government is ready to discuss the NEET paper leak issue in Parliament and formulate an effective policy to ensure a permanent solution to the issue. Addressing media in New Delhi, Mr. Nadda said, instead of indulging in blame games and constantly shifting the goalposts, the opposition should participate in a meaningful parliamentary discussion on the serious issue of paper leaks. He said paper leaks are a national concern and not an issue confined to any one government or political party, yet the opposition continues to politicize the matter. He said this is a serious problem which deserves a thorough and sincere discussion. Mr. Nadda said Parliament is the most appropriate forum where in-depth discussion on the matter can take place.
5: गहन चर्चा के माध्यम से इसकी बारीकियों में हम जाएं, what are the factors which are leading to paper leak, who are the people involved and how the central government has responded. जब हमारे ध्यान में कोई paper leak आया है तो हमने किस तरीके से इसको address किया है.
3: Delhi Metro Rail Corporation, DMRC, has informed that 16 metro stations will be closed from 7:30 a.m. till further instructions due to security reasons in the national capital. These include Lok Kalyan Marg, Rajiv Chowk, Patel Chowk, Ramakrishna Ashram Marg, Barakhamba Road, Supreme Court, Seva Tirth, Janpath, Mandi House, Central Secretariat, ITO, Delhi Gate, Indraprasth, Khan Market, Jorbagh and Shivaji Stadium. However, DMRC noted that the interchange facility will remain available at Rajiv Chowk, Mandi House and Central Secretariat. Minister of State in the Department of Atomic Energy, Dr. Jitendra Singh, has said that government is aiming to bring at least 5 indigenous small modular nuclear reactors into operation by 2033. We have a report.
6: In a written reply in Lok Sabha, the minister said Parliament has enacted the Shanti Act 2025, which opens the nuclear energy sector to private participation. Dr. Singh said Bhabha Atomic Research Center is developing a 220 megawatt Bharat Small Modular Reactor, a 55 megawatt reactor and a high-temperature gas-cooled reactor designed to produce hydrogen. Government has drawn up a roadmap for reaching the 100 gigawatts nuclear power capacity by 2047 as announced in the Nuclear Energy Mission. The minister stated that as per the roadmap, the present nuclear power capacity of 8.78 gigawatts is expected to reach about 22 gigawatts by 2031-32 on progressive completion of projects presently at various stages of implementation. Komadi Parikh, Akashwani News, Delhi.
3: The centre has approved 2 electronics manufacturing clusters, EMCs, in Tamil Nadu with a combined investment of over 1,012 crore rupees. The move is aimed to strengthen the state's electronics manufacturing ecosystem and further India's push towards self-reliance in the sector. We have details from our correspondent.
7: The announcement was made by Union Minister for Electronics and Information Technology Ashwini Vaishnav in a written reply in the Lok Sabha yesterday. The government said India's electronic manufacturing sector has witnessed significant growth over the past decade, supported by reforms such as production-linked incentive schemes, liberalized FDI norms, tax reforms and labor reforms. Electronics production has increased from nearly 1.9 lakh crore rupees in 2014-15 to around 13.11 lakh crore rupees in 2025-26, while exports have risen from about 38,000 crore rupees to 4.24 lakh crore rupees during the same period. Mobile phone production has also grown more than 30-fold to 6.27 lakh crore rupees, with exports touching 2.59 lakh crore rupees. India now manufactures nearly 99.2% of the mobile phones sold domestically, and the sector provides employment to nearly 25 lakh people according to industry estimates. Payal Sharma, Akashvani News, Delhi.
3: This is Akashvani giving you the news. For quick news updates round the clock, follow us on our X handle at AIR News Alerts. And for details of stories and more, log on to our website www.newsonair.gov.in and download News on AIR app. Welcome back. You're listening to the morning news. President Draupadi Murmu will be on a two-day visit to Romania beginning today. During her visit, President Murmu will meet Romanian President Nicăsăr Dan, Interim Prime Minister Ele Bolvian, President of the Senate Mircea Abrudin, and President of the Chamber of Deputies Sorin Grindeanu. She is also scheduled to meet the members of the Romanian-India Parliamentary Friendship Group. President Murmu is currently on an historic state visit to North Macedonia, one destination that stands out not only for its breathtaking beauty, but also for its rich history and global significance, Lake Ohrid. Let's hear more about this unique destination from our correspondent Subhashree Mahapatra, covering the president's visit.
8: Lake Ohrid is one of the Europe's oldest and deepest lakes. It lies on the border between North Macedonia and Albania and is famous for its exceptionally clean water, rich biodiversity and cultural heritage. More than 200 plant and animal species are found only in this lake, making it a globally important ecological site. The lake is also a UNESCO World Heritage Site. Lake Ohrid is often considered one of the Balkans' most beautiful destinations because it combines spectacular scenery, ancient history, and unique wildlife in one place.
3: Earlier, President of North Macedonia, Gordana Silvanovska Davkova, said that it is a matter of pride that a woman is the president of world's largest democracy, India. Talking to Akashvani News in Skopje, Ms. Devkova said she was earlier impressed by India's long history and also spirituality.
9: What is the most important? You have to be proud indeed of your nation. You have to be proud of your history. But also India has a woman as the president that is really something special, knowledgeable, with deep feelings, emotional intelligence.
3: National Broadcasting Day is being observed today. On this day in 1927, the first ever radio broadcast in the country went on air from the Bombay station under the Indian Broadcasting Company. On the 8th of June 1936, the Indian State Broadcasting Service became All India Radio. The day commemorates nearly a century of broadcasting's contribution to informing, educating, entertaining and uniting the nation. Details on this from our correspondent.
10: This day highlights the pivotal role broadcasting has played in India's development, educational outreach and cultural preservation. From the freedom movement to nation building, radio has played a vital role in disseminating information, promoting literacy, creating health awareness and sharing agricultural knowledge, particularly in rural India. In 1956, the name Akashvani was adopted for the national broadcaster. The Vivid Bharati service was launched in 1957 with popular film music as its main component. For generations, Akashvani has been serving to inform, educate and entertain the masses, truly living up to its motto, Bahujan Hitai, Bahujan Sukhai. National Broadcasting Day celebrates not just technological progress but also radio's enduring power to inform, educate, entertain and unite a diverse nation. With Priya Mondal, this is Dilnashi Arzu, Akashvani News, Delhi.
3: A voluntary shutdown and wheel jam strike continue in Pakistan-occupied Jammu and Kashmir, POJK. The Joint Awami Action Committee, JAAC, has urged people of the POJK to participate in the protests today with full strength to demand implementation of their demands and pray for those who were killed by Pakistani authorities during the movement. In a social media post, JAAC has termed today as a day of utmost importance. The JAAC leader slammed the Pakistani authorities describing the rulers as killers of the innocent people who have been murdered in retaliation for demanding their rights. On to sports. The 23rd Commonwealth Games CWG will begin today in Glasgow, Scotland. Teams from 74 nations will participate in the 10-day event. Olympic medalists Neeraj Chopra, Meerabai Chanu and Lovlina Borgohain are set to represent India at the CWG 2026. Indian contingent comprises 125 members, including para-athletes. India won 61 medals at the last Commonwealth Games. However, this year's Commonwealth Games presents a different challenge with fewer medal events and a significantly smaller sporting program. In China Open Badminton, India's PV Sindhu, Ayush Shetty and Lakshya Sen have entered singles pre-quarterfinals in Shangzhou. Double Olympic medalist PV Sindhu advanced to the women's singles second round after defeating fellow Indian player Unnati Hooda by 21-14, 9-21, 21-10 in a round of 32 clash. In the men's singles, Ayush Shetty defeated number 11 Alvi Farhan of Indonesia to reach the round of 16. In another round of 32 match, Lakshya Sen defeated Japanese player Yushi Tanaka 22-20, 15-21, 21-14. And now for a look at today's newspapers. It's over to Subhadra Ramachandran.
11: Thank you, Sarabjit. On the margins of ASEAN engagements, Jaishankar conveys to Lavrov India's concern over safety of Indian seafarers, notes a statesman. The Financial Express informs, cross-holding caps set to ease. Airline doors may open for Adani GMR. 100% tariff on generic drug imports into US from 2028. Trump prescribes new pill. India's side effects unlikely, states the Economic Times. And finally, the Financial Express, on its editorial page under the caption "Oil on the boil again," writes, "Brent spot prices have gone well past $90 a barrel with the war clouds over West Asia. The prospect for costlier oil is bad news for countries like India that imports 88% of its energy requirements, which would widen its trade deficit and push up inflation." And with that, it's back to you, Sarabjit.
3: Thank you, Subhadra. And now before we end the bulletin, the headlines once again. Prime Minister Narendra Modi says citizen welfare must remain at heart of reforms and governance initiatives should be designed around people's needs. Union Minister JP Nadda says government ready to discuss NEET paper leak issue in Parliament and formulate effective policy to ensure permanent solution to the issue. India to make 5 small nuclear power reactors operational by 2033. Centre approves 2 electronics manufacturing clusters worth 1,012 crore rupees in Tamil Nadu. President Draupadi Murmu to be on a 2-day visit to Romania beginning today. And with that, we end the morning news. Have a nice day.
12: आकाशवाणी से पेश है खबरनामा। आदाब। खबरनामे के साथ जमीर रजवी। सबसे पहले इस वक्त की सुर्खियां। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने कहा है कि शहरियों की फलाह व बहबूद तमाम इस्लाहात का बुनियादी मकसद होना चाहिए और अवाम की ज़रूरियात को मद्देनज़र रखते हुए हुकूमत के इकदाम तरतीब दिए जाने चाहिए। मरकजी वजीर जेपी नड्डा ने कहा है कि हुकूमत नीट पेपर लीक मामले पर पार्लियामेंट में बहस के लिए तैयार है और इस मसले का मुस्तकिल हल यकीनी बनाने के लिए मौसर पॉलिसी तैयार करेगी। भारत साल 2033 तक 5 छोटे एटमी बिजली घरों को फाल बनाने का मंसूबा रखता है। मरकजी हुकूमत ने तमिलनाडु में 1,012 करोड़ रुपये मालियत के 2 इलेक्ट्रॉनिक्स मैन्युफैक्चरिंग क्लस्टर्स की मंजूरी दी है। सदर जमहूरिया द्रौपदी मुर्मू आज से रोमानिया के 2 रोज़ा दौरे पर रहेंगी और मर्दों के क्रिकेट में भारत और जिम्बाब्वे के दरमियान 3 बैन अलाक्वामी T20 मैचों की सीरीज का पहला मैच आज शाम हरारे में खेला जाएगा। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी ने कहा है कि शहरियों की फलाह व बहबूद हर इस्लाह का बुनियादी मकसद होना चाहिए और हुकूमत के इकदामात अवाम की ज़रूरियात को मद्देनज़र रख कर तैयार किए जाने चाहिए। वज़ीर आज़म ने कहा कि इस्लाहात को न सिर्फ हुकूमत के कामकाज को बेहतर बनाना चाहिए बल्कि भारत को एक तरक्की याफ्ता मुल्क बनाने के सफ़र को भी तेज़ करना चाहिए। پیش ہے ایک رپورٹ.
13: وزیر اعظم مودی نے یہ بات سیکرٹریوں کے ساتھ ایک اعلیٰ سطحی جائزہ میٹنگ کی صدارت کرتے ہوئے کہی، جس میں دیہی ترقی، زراعت، سماجی بہبود اور دیگر متعلقہ شعبوں کی پیش رفت کا جائزہ لیا گیا. یہ میٹنگ وزیر اعظم کی رہائش گاہ پر منعقد ہوئی، جس میں حکمرانی کو مزید مؤثر اور مضبوط بنانے، مختلف وزارتوں کے درمیان تال میل کو بہتر بنانے، عوامی فلاح کے لیے اصلاحات پر تیزی سے عمل درآمد کرنے پر زور دیا گیا. تیزی سے بدلتے ہوئے حکمرانی کے منظرنامے کو اجاگر کرتے ہوئے جناب مودی نے بدلتے ہوئے وقت کے مطابق حکومت کے نظام کو جدید بنانے کی ضرورت پر زور دیا. وزیر اعظم نے کہا کہ وکست بھارت کا ویژن ایک جن آندولن بننا چاہیے، جس میں ملک کے نوجوان اس قومی مشن کی بنیاد ہوں. انہوں نے نوجوانوں میں منشیات کے استعمال پر تشویش کا اظہار کرتے ہوئے کہا کہ مختلف محکموں کے درمیان بہتر تعاون اور نوجوانوں پر مرکوز پروجیکٹوں کو مربوط کرنے کے لیے ایک ادارہ جاتی نظام قائم کرنے کی ضرورت ہے، تاکہ اس چیلنج سے زیادہ مؤثر انداز میں نمٹا جا سکے. اس کے علاوہ کھیلوں کے شعبے میں بھی وزیر اعظم مودی نے جامع اور مربوط ترقی پر زور دیا. وزیر اعظم نے کہا کہ ایک جامع حکمت عملی اپنائی جانی چاہیے، تاکہ بھارت کو کھیلوں کے عالمی مرکز کے طور پر قائم کیا جا سکے. انہوں نے پی ایم کسم اسکیم کی زرعی شعبے کی کایا پلٹ کی صلاحیت کو بھی اجاگر کیا اور کہا کہ اگر زیادہ سے زیادہ کسان اس اسکیم کو اپنائیں تو اس سے زراعت کو نمایاں فائدہ پہنچ سکتا ہے. وزیر اعظم نے اس بات پر بھی زور دیا کہ دنیا بھر میں درکار مہارتوں کا جامع جائزہ لیا جائے، تاکہ بھارت کی افرادی قوت کو عالمی سطح پر ابھرنے والے روزگار کے مواقع اور مستقبل کی ملازمتوں کی ضروریات کے مطابق تیار کیا جا سکے. نئی دلی سے چراغ جھا کی رپورٹ کے ساتھ خبر نامے کے لیے میں محمد عمار.
12: سینئر بی جے پی لیڈر اور مرکزی وزیر جے پی نڈا نے کہا ہے کہ طلبہ کی جانب سے اٹھائے گئے نیٹ پیپر لیک معاملے کو سیاسی رنگ نہیں دیا جانا چاہیے اور اس معاملے سے سیاسی فائدہ اٹھانا مناسب نہیں ہے. نئی دلی میں میڈیا سے گفتگو کرتے ہوئے جناب نڈا نے کہا کہ یہ جانچ کا موضوع ہے جس پر تفصیلی بات چیت کی ضرورت ہے. جناب نڈا نے کہا کہ پیپر لیک ایک سنگین مسئلہ ہے جس پر سنجیدگی سے غور و خوض ضروری ہے.
5: گہن چرچا کے مادھیم سے اس کی باریکیوں میں ہم جائیں. واٹ آر دا فیکٹرز وچ آر لیڈنگ ٹو پیپر لیک، ہو آر دا پیپل انوالوڈ اینڈ ہاؤ دی سینٹرل گورنمنٹ ہیز ریسپونڈیڈ. جب ہمارے دھیان میں کوئی پیپر لیک آیا ہے تو ہم نے کس طریقے سے اس کو ایڈریس کیا ہے؟
12: مرکزی وزیر نے کہا کہ وزیر اعظم نریندر مودی کی قیادت میں این ڈی اے حکومت نے اس معاملے کو انتہائی سنجیدگی سے لیا ہے. انہوں نے حکومت کے اس موقف کو دہرایا کہ پارلیمنٹ میں نیٹ کے معاملے پر بحث کے لیے وہ تیار ہے اور اپوزیشن بحث کے دورانیے کا فیصلہ کر سکتی ہے. جناب نڈا نے مزید کہا کہ پارلیمنٹ ہی وہ سب سے مناسب موضوع فورم ہے جہاں اس معاملے پر تفصیلی اور جامع بحث کی جا سکتی ہے. جناب نڈا نے مزید کہا کہ اپوزیشن پیپر لیک جیسے سنگین معاملے پر بامانی پارلیمانی بات چیت کی بجائے الزام تراشی کا سہارا لے رہی ہے. انہوں نے کہا کہ پیپر لیک قومی تشویش کا معاملہ ہے جو کسی ایک حکومت یا سیاسی پارٹی تک محدود نہیں ہے، لیکن پھر بھی اپوزیشن اس معاملے کو سیاسی رنگ دینے میں لگی ہوئی ہے.
5: میں پوچھنا چاہوں گا وپکش کے نیتا راہل گاندھی سے کہ آپ سلیکٹیو کیوں ہیں؟ آپ نے یو پی اے کی اور یو پی اے کے سپورٹڈ سرکاروں کو ان کی گورنمنٹس کے بارے میں آپ نے کیوں نہیں چرچا؟ کیوں آپ نے اپنے آپ کو اس سے الگ رکھا؟ یہ سپشٹ بتاتا ہے کہ آپ کا ادیشیہ چھاتروں کا ہت نہیں ہے. آپ کا ادیشیہ ایجوکیشن کی کوالٹی میں بڑھوتری ہو، اسٹوڈینٹس کو جسٹس ملے، اس میں آپ کا انٹرسٹ نہیں ہے.
12: جناب نڈا نے کانگریس اور اپوزیشن کی حکمرانی والی ریاستوں میں مختلف امتحانات کے پیپر لیک کے معاملے بھی اٹھائے. انہوں نے کانگریس لیڈر اور لوک سبھا میں اپوزیشن لیڈر راہل گاندھی پر جانبداری برتنے کا الزام لگاتے ہوئے سوال پوچھا کہ وہ ان واقعات پر بات کیوں نہیں کرتے. جناب نڈا نے جناب گاندھی پر الزام لگایا کہ وہ اس معاملے سے سیاسی فائدہ حاصل کرنا چاہتے ہیں، جو کہ افسوسناک ہے. جناب نڈا نے کہا کہ جناب گاندھی نے اپنی پریس کانفرنس کے دوران دی گئی پریزنٹیشن میں 150 امتحانی پرچوں کے لیک ہونے سے متعلق بات کی. جناب نڈا نے مزید کہا کہ یہ جانچ کا موضوع ہے اور حکومت بلا شبہ اس کی جانچ کرے گی اور ملک اور عوام کے سامنے سچائی کو پیش کرے گی. حکومت نے نیٹ پیپر لیک معاملے پر پارلیمنٹ میں بامانی مباحثے کے لیے تیاری کی بات دہرائی ہے. لوک سبھا میں کل اس بارے میں اظہار خیال کرتے ہوئے پارلیمانی امور کے وزیر کرن رجیجو نے کہا کہ حکومت ملک کے مستقبل کو مد نظر رکھتے ہوئے پارلیمانی ضوابط کے تحت اس معاملے کے سبھی پہلوؤں پر بامانی مباحثے کے لیے تیار ہے. جناب رجیجو کا یہ بیان ایسے وقت میں آیا ہے جب نیٹ پیپر لیک معاملے، طلبہ کے مظاہروں سمیت مختلف موضوعات پر پارلیمنٹ کی کارروائی اپوزیشن کے ہنگامہ آرائی کی وجہ سے کل لگاتار تیسرے دن بھی رخنہ اندازی کا شکار رہی. इस दौरान राज्यसभा में अपोजिशन लीडर मल्लिकार्जुन खड़गे ने कहा कि मरकजी वजीर तालीम के इस्तीफे के बगैर बातचीत आगे नहीं बढ़ सकती। सामाजिक कारकुन सोनम वांगचुक ने कहा है कि अगर हुकूमत ये यकीन दहानी कराए कि नीट पर्चा लीक के खिलाफ एहतजाज करने वाले नौजवानों के खिलाफ कोई कानूनी कार्रवाई नहीं की जाएगी तो वो अपनी भूख हड़ताल खत्म कर देंगे। मरकजी वजरा जेपी नड्डा और जितेंद्र सिंह को लिखे गए खत में जनाब वांगचुक ने दोनों वजीरों का शुक्रिया अदा किया कि उन्होंने मंगल की रात अस्पताल में उनकी अयादत की। दिल्ली हाईकोर्ट ने कल मरकज और दिल्ली पुलिस से उन दरख्वास्तों पर जवाब तलब किया है जिनमें पार्लियामेंट की जानिब मार्च करने वाले मुजाहिरीन के खिलाफ ज़रूरत से ज़्यादा ताकत के इस्तेमाल का इल्ज़ाम लगाया गया था। अदालत ने हुक्काम को